0: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज इतवार है, रबी उसानी की 28 और अक्टूबर की 11 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। सदर और वजीर आजम ने इस्लामाबाद में मुलाकात के दौरान मुल्क में सियासी और सलामती की मजमूई सूरत हाल पर तबादला ख्याल किया है। नायब वजीर आजम और मालदीप के वजीर खारजा ने टेलीफोन पर गुफ्तगू के दौरान दो तरफा ताल्लुकात मुस्तहकम बनाने के अज़्म का इरादा किया है। वजीर खजाना बैंकॉक में आलमी बैंक ग्रुप और आलमी मालियाती फंड के सालाना इजलासों में पाकिस्तानी वफद की क्यादत के लिए थाईलैंड रवाना हो गए हैं। भारत में कॉकरोच जनता पार्टी की जेर क्यादत नई दिल्ली में नौजवानों के मुजाहरे के दौरान सैकड़ों मुजाहरीन को हिरासत में ले लिया गया है। अमरीका की रियासत पेंसिल्वेनिया के शहर एरी में एक मुसल्ला शख्स की फायरिंग से 8 अफराद हलाक हो गए हैं। पाकिस्तान और श्रीलंका के दरमियान 3 मैचों की सीरीज का दूसरा बैन अलाक्वामी T20 क्रिकेट मैच आज रावलपिंडी में खेला जाएगा। खबरें तफसील से। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने वाने सदर इस्लामाबाद में सदर आसिफ अली जरदारी से मुलाकात की, जिसमें मुल्क की सियासी और सलामती की मजमूई सूरत हाल पर तबादला ख्याल किया गया। वज़ीर आज़म के हमराह नायब वज़ीर आज़म इसहाक डार, सियासी उमूर के मुशीर राना सनाउल्ला, वज़ीर दाखला मोहसिन नकवी, अटर्नी जनरल मंसूर उस्मान आवान, वज़ीर कानून आज़म नज़ीर तारड़ और वफाकी वज़ीर अहद चीमा भी थे। इस मौके पर सेनेटर शरी रहमान, सैयद नवीद कमर, सेनेटर सलीम मांडवीवाला और डॉक्टर आसिम भी मौजूद थे। मुलाकात में मंगल को सेनेट और कौमी असम्बली के अलग अलग इजलास तलब करने पर इत्तेफाक किया गया। सदर आसिफ अली जरदारी से गवर्नर खैबर पख्तूनख्वा फैसल करीम कुंडी और वजीर दाखिला मोहसिन नकवी ने भी इस्लामाबाद में मुलाकात की। मुलाकात के दौरान सदर को मुल्क में सलामती की मजमूई सूरत हाल, खुसूसन खैबर पख्तूनख्वा में अमन अमान की बिगड़ती सूरत हाल के बारे में ब्रीफिंग दी गई। वजीर आजम मोहम्मद शहबाज शरीफ और जमीयत उलमा इस्लाम फेक के सरबरा मौलाना फजलुर्रहमान ने इस्लामाबाद में मुलाकात की। मुलाकात के दौरान अहम कौमी और सियासी उमूर पर तबादला ख्याल किया गया। वज़ीर इत्तला'आत अताउल्लाह तारड़ ने कहा है कि गुज़श्ता 13 साल के दौरान खैबर पख्तूनख्वा में पाकिस्तान तहरीक इंसाफ की हर हुकूमत ने अवामी फलाह व बहबूद के बजाय सियासी एहतजाज को तरजीह दी। वो वज़ीर आज़म के कोआर्डिनेटर इख्तियार वली खान और रुकन सूबाई असम्बली जलाल खान के हमराह इस्लामाबाद में न्यूज़ कॉन्फ्रेंस से खिताब कर रहे थे। उन्होंने कहा कि सूबा जो कभी अपने कुदरती हुस्न, पुरम माहौल और सियाहती मकामात के लिए मशहूर था, उस तरक्की और सहूलियात से महरूम रहा जिनके अवाम मुस्तहिक थे। वजीर इत्तला'आत ने कहा कि ज़र्ब अज़्ब और रद्दुल फसाद समेत फौजी कार्रवाइयों के बाद दहशतगर्दों की आबाद इलाकों में वापसी और दोबारा आबादकारी ने अम की बहाली की कोशिशों को नुकसान पहुंचाया। उन्होंने कहा कि तहरीक इंसाफ के दौरे इक्तदार में खैबर पख्तूनख्वा हुकूमत को कौमी मालियाती कमीशन के जरिए 700 अरब रुपए मिले, लेकिन वह महकमे इंसदाद दहशतगर्दी, पुलिस और फॉरेंसिक लेबॉरेटरियों जैसे सिक्योरिटी इदारों को मजबूत बनाने में नाकाम रही। वजीर इत्तला'आत ने कहा कि साबिक कबायली अजला में सेफ सिटी कैमरे नस्ब नहीं किए गए। अताउल्ला तारड़ ने कहा कि पाकिस्तान तहरीक इंसाफ कलदम तहरीक तालिबान पाकिस्तान की बी टीम है और इसके रहनुमा दहशतगर्दों की मजम्मत नहीं करते। उन्होंने तहरीक इंसाफ के साबिक चेयरमैन के तर्ज हुकूमत पर भी तनकीद करते हुए कहा कि वो अपने तर्जमानों के साथ अक्सर इजलास का इनेकाद करते, ताहम रोजमर्रा के इक्तसादी और इंतजामी उमूर पर मुनासिब तवज्जो नहीं देते थे। उमूर कश्मीर और रियासती और सरहदी इलाकों के वजीर इंजीनियर अमीर मकाम ने कहा है कि खैबर पख्तूनख्वा के अवाम ने सूबे में पाकिस्तान तहरीक इंसाफ के दौरे हुकूमत में तरक्याती कामों के दायरेकार में कमी और अमन अमान की बिगड़ती सूरत हाल के बायस उसके बयानिये को मुस्तरद कर दिया है। एक निजी टेलीविजन चैनल से गुफ्तगू करते हुए उन्होंने खैबर पख्तूनख्वा की मौजूदा सूरत हाल पर तश्वीश का इजहार करते हुए सलामती के मसाइल से निमटने, इस्तेहकाम बरकरार रखने और तर्ज हुक्मरानी बेहतर बनाने के लिए सियासी इत्तेफाक राय और मरबूत कोशिशों की जरूरत पर जोर दिया। नायब वजीर आजम और वजीर खारजा इसहाक डार ने मालदीप के वजीर खारजा अरतशाम आदम से टेलीफोन पर गुफ्तगू की। दोनों रहनुमाओं ने मालदीप के सदर डॉक्टर मोहम्मद मोइजू के आइंदा दौरे पाकिस्तान की तैयारियों पर तबादला ख्याल किया। انہوں نے پاکستان اور مالدیپ کے درمیان تعلقات مزید مستحکم بنانے کے عزم کا اعادہ اور دورے کو بامقصد اور نتیجہ خیز بنانے کے لیے قریبی رابطے برقرار رکھنے پر اتفاق کیا۔ قومی اقتصادی کونسل کی ایگزیکٹو کمیٹی نے مختلف شعبوں میں 11 ترقیاتی منصوبوں کی منظوری دے دی ہے۔ یہ منظوری نائب وزیر اعظم اسحاق ڈار کی زیر صدارت اسلام آباد میں کمیٹی کے اجلاس میں دی گئی۔ اجلاس میں منظور کیے گئے اہم منصوبوں میں خیبر پختونخوا کے ضلع لوئردیر میں 40.8 میگا واٹ کے کوٹو پن بجلی منصوبے کی تعمیر، گلگت بلتستان میں مجموعی طور پر 100 میگا واٹ کے شمسی توانائی کے بجلی گھروں اور سڑکوں کے 2 منصوبوں کی تعمیر، بلوچستان میں لسبیلا نہر کی 80 نو تعمیر اور گوادر کے لیے پانی کی فراہمی کا منصوبہ شامل ہیں۔ دیگر منصوبوں میں پنجاب اربن لینڈ سسٹمز انہانسمنٹ پروجیکٹ، درگئی شبوزئی اور تونسا شریف روڈ کی تعمیر اور مرمت، اسلام آباد کے علاقے ترلائی میں شاہ سلمان بن عبدالعزیز السعود ہسپتال کا قیام اور نیشنل فرانزک ایجنسی کے لیے خصوصی طور پر تیار کردہ لیبارٹری کی تعمیر شامل ہیں۔ اس موقع پر نائب وزیر اعظم نے ترقیاتی منصوبوں کو مقررہ وقت میں اضافی لاگت کے بغیر مکمل کرنے کی اہمیت پر زور دیا۔ انہوں نے متعلقہ حکام کو مالیاتی نظم و ضبط برقرار رکھنے اور طریقہ کار میں حائل رکاوٹیں دور کرنے کی ہدایت کرتے ہوئے کہا کہ ترقیاتی منصوبوں کا مقصد عوام کی فلاح و بہبود ہونا چاہیے۔ وزیر خزانہ محمد اورنگزیب بینکاک میں ہونے والے عالمی بینک گروپ اور عالمی مالیاتی فنڈ کے 2026 کے سالانہ اجلاسوں میں پاکستانی وفد کی قیادت کے لیے تھائی لینڈ روانہ ہو گئے ہیں۔ سالانہ اجلاس رواں ماہ کی 12 سے 18 تاریخ تک ہوں گے۔ دورے کے دوران وزیر خزانہ عالمی مالیاتی فنڈ اور عالمی بینک گروپ کی اہم تقریبات میں پاکستان کی نمائندگی کریں گے۔ وہ بین الاقوامی مالیاتی اداروں، وزرائے خزانہ اور پالیسی سازوں، ترقیاتی شراکت داروں، عالمی سرمایہ کاروں، بینکوں، کریڈٹ ریٹنگ ایجنسیوں، تھنک ٹینک اور بین الاقوامی ذرائع ابلاغ کے نمائندوں سمیت 60 سے زائد اعلی سطح کی مصروفیات میں شریک ہوں گے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وزیر اعظم شہباز شریف نے بین الاقوامی اسلامی یونیورسٹی اسلام آباد کی طالبہ لائبہ اعجاز کی خودکشی کے واقعے کا نوٹس لیا ہے۔ وزیر اعظم نے کہا کہ یہ واقعہ انتہائی افسوسناک ہے اور ملزمان کو گرفتار کر کے قانون کے مطابق عبرتناک سزا دی جائے گی۔ وزیر داخلہ محسن نقوی نے وزیر مملکت برائے داخلہ طلال چودھری کے ہمراہ اسلام آباد میں مرحومہ طالبہ لائبہ کی رہائش گاہ کا دورہ کیا۔ انہوں نے مرحومہ کے اہل خانہ کو یقین دلایا کہ ان کی المناک موت کے ذمہ داروں کو انصاف کے کٹہرے میں لایا جائے گا۔ وزیر داخلہ نے کہا کہ واقعے کا مقدمہ درج کر لیا گیا ہے اور تحقیقات جاری ہیں۔ اس موقع پر اسلام آباد کے چیف کمشنر، ڈی آئی جی، ایس ایس پی آپریشنز اور دیگر متعلقہ حکام بھی موجود تھے۔ بھارت میں کاکروچ جنتا پارٹی کی زیر قیادت دہلی میں نوجوانوں کے مظاہرے کے دوران سینکڑوں مظاہرین کو حراست میں لے لیا گیا ہے۔ بین الاقوامی ذرائع ابلاغ کے مطابق نئی دہلی میں ہزاروں نیم فوجی اہلکار تعینات کر دیے گئے ہیں۔ موبائل انٹرنیٹ سروس معطل ہے، جبکہ شہر میں میٹرو سروس اور بازار بند کر دیے گئے ہیں۔ مظاہرین ریاست انتخابات سے پہلے انتخابی اصلاحات اور ووٹر فہرستوں میں جعلسازی کے الزامات پر چیف الیکشن کمشنر گنیش کمار کے استعفے کا مطالبہ کر رہے ہیں۔ امریکی ریاست پینسلوینیا کے شہر ایری میں ایک مسلح شخص کی فائرنگ سے 8 افراد ہلاک ہو گئے ہیں۔ پولیس کے مطابق نامعلوم حملہ آور نے پولیس کے جائے وقوع پر پہنچنے سے پہلے خودکشی کر لی۔ امریکہ میں سمندری طوفان ایسائیاس کے باعث ملک کے جنوبی علاقوں میں تیز رفتار ہواؤں اور شدید بارشوں کے نتیجے میں 4 افراد ہلاک ہو گئے ہیں۔ سرکاری اطلاعات کے مطابق کئی ریاستوں میں 6,70,000 افراد بجلی سے محروم ہو گئے ہیں۔ کم سن لڑکیوں کا عالمی دن آج منایا جا رہا ہے۔ دن کا مقصد بچیوں کے حقوق کا تحفظ، کم عمری کی شادیوں کا مکمل خاتمہ اور انہیں بااختیار بنانے کے لیے آواز بلند کرنا ہے۔ کرکٹ، پاکستان اور سری لنکا کے درمیان 3 T20 بین الاقوامی میچوں کی سیریز کا دوسرا میچ آج راولپنڈی میں کھیلا جائے گا۔ میچ شام 6 بجے شروع ہوگا۔ موسم، محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹے کے دوران بلائی اور وسطی پنجاب میں بیشتر مقامات، جبکہ اسلام آباد، خیبر پختونخوا، کشمیر اور گلگت بلتستان میں کہیں کہیں تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ اس دوران چند مقامات پر شدید بارش اور ژالہ باری بھی متوقع ہے، جبکہ ملک کے جنوبی علاقوں میں موسم خشک رہے گا۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد اور پشاور 21 ڈگری سینٹی گریڈ، لاہور 25، کراچی 28، کوئٹہ 16، گلگت 10، مری 11 اور مظفر آباد 18 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیش گوئی کے مطابق سری نگر، جموں، لے، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابرا لود رہنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر میں 10 ڈگری سینٹی گریڈ، جموں 23، لے 2، پلوامہ اور بارہ مولہ 12، جبکہ اننت ناگ اور شوپیاں میں 11 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: اکرم سنگھ ہے اس کے حوالے سے بھی بڑی عزت کی نگاہ سے پاکستان کو دیکھا جاتا ہے، اور کوئی حالیہ میں کسی ہیڈ آف اسٹیٹ یا انٹرنیشنل ڈیلیگیشن کو ملا، کسی نے بھی بات کا آغاز نہیں کیا، پہلے یہ بات کہی کہ آپ کو مبارک ہو، ہم بہت اپریشیٹ کرتے ہیں پاکستان نے ڈپلومیسی جو کی ہے، ہمیں اس کا بہت احساس ہے اور ہم آپ کا شکر گزار ہیں کہ آپ نے جنگ بندی میں بڑا رول ادا کیا۔ اس حوالے سے جو مزید اب حالات ہیں وہ آپ کے سامنے ہیں، بدقسمتی سے معاملات پھر خراب ہوئے اور بڑھ گئے، اسٹیٹ آف ہومس سے باب المندب میں چلے گئے، وہاں پر حالات اور خراب ہو گئے، تو ابھی بھی پاکستان اپنا رول پوری محنت سے اور خلوص سے ادا کر رہا ہے، باقی اللہ تعالیٰ کے ہاتھ میں ہے، دوسرے برادر ممالک بھی اس میں پوری طرح وہ کنٹریبیوٹ کر رہے ہیں خلوص کے ساتھ۔ اور آج میں ایک مرتبہ پھر یہ کہنا چاہتا ہوں، اینڈ پلیز رجسٹر دس پوائنٹ ان یور مائنڈ، کہ اس میں اس پوری ڈپلومیسی میں فیلڈ مارشل سید آسم منیر کا پیوٹل رول ہے، اس میں کوئی دو رائے نہیں۔ بالکل یقیناً ڈپٹی پرائم منسٹر نے بڑی ایفرٹ کی ہے، محسن نقوی بیٹھے ہیں، انہوں نے ایران کے حوالے سے ایفرٹ کی ہے، تو یہ ایک زبردست ٹیم ورک ہے، اور اللہ تعالیٰ اس کو اپنا قبول فرمائے، سب فیصلے اس کے ہاتھ میں ہیں۔ پرسوں میں نے ٹیکنالوجی پارک کا پہلا جو فیڈرل گورنمنٹ نے بنایا اس کا افتتاح کیا، اور اس کا نام رکھا ہے ہم نے دانش ٹیکنالوجی پارک۔ یہ پچھلی حکومت کے زمانے میں اس کا آغاز کیا گیا، ایک کوریا کی حکومت نے بہت سافٹ لون دیا، اس کا وہ حشر کیا گیا کہ اغیار بھی اس طرح کا تصور نہیں کر سکتے، یعنی بربادی کی داستان بن گیا، کھنڈرات تھے جب ہماری حکومت میں آئے۔ میں کسی خود نمائی میں نہیں جانا چاہتا، سب پوری جو ٹیم ہے متعلقہ، جو منسٹرز ہیں، سیکرٹریز ہیں، جس میں میڈم شہزہ خواجہ کا بہت رول ہے، ان کی سیکرٹری کا، آج چیمہ صاحب کا، اینڈ درجہ بدرجہ منسٹر فائنینس، منسٹر ہمارے جو احسن اقبال صاحب ہیں، سب نے مل کر اس میں ایفرٹ کی۔ لیکن میرا خیال ہے کہ میری زندگی میں بڑے بڑے منصوبے آئے جنہوں نے بڑا تنگ کیا، لیکن یہ ان چند منصوبوں میں تھا جس نے بہت ظروف اور تکلیف دی، لیکن الحمدللہ اب وہ مکمل ہو چکا ہے، اور انشاءاللہ اب اس کو ہم ریپلیکیٹ کریں گے پورے پاکستان میں۔ احسن اقبال صاحب کو میں نے کہا ہے کہ اب تیار ہو جائیں اس کی، اس طرح کراچی میں، لاہور میں، پشاور میں، کوئٹہ میں، اور جو ہم بنائیں گے، اور اس طرح ہزاروں نہیں لاکھوں نہیں کروڑوں نوجوان بچوں اور بچیوں کو یہاں پر اسٹارٹ اپس، یہاں پر ایس ایم ایز، یہاں پر انٹرپرینورز آئیں گے، یہاں پر انکوبیشن سینٹرز لگیں گے، انوویشن کریٹیوٹی ہوگی، باہر کی جو کمپنیز ہیں وہ آئیں گی، تو دس ول بی ہب آف انٹرنیشنل آئی ٹی اینڈ اے آئی ایکٹیویٹی۔ تو یہ آپ کو سب کو اس کی مبارکباد، اللہ تعالیٰ نے اس کے اوپر بڑا کرم کیا۔ اس کے بعد میں آج ڈیٹیل میں نہیں جاؤں گا، دو تین باتیں بڑی ضروری ہیں عرض کرنا۔ سعودی پاکستان کا ایک انتہائی ملک ہے اور انتہائی با اعتماد دوست ہے، جس طرح چین پاکستان کا انتہائی با اعتماد دوست ہے، اس طرح سعودی عرب پاکستان کا انتہائی با اعتماد دوست ہے۔ ہماری پوری تاریخ میں ہمارے ان کے ساتھ جو تعلقات رہے وہ انتہائی شفیقانہ، برادرانہ، اور میں اور آپ میں سے بعض جو سینئر احباب یہاں بیٹھے ہیں، آپ اس بات کے گواہ ہیں کہ کس طریقے سے مختلف اوقات میں سعودی شاہی خاندان نے، سعودی حکومت نے، سعودی عوام نے پاکستان کی ہمیشہ ہینڈ ہولڈنگ کی۔ ہم نے پوری احتیاط کے ساتھ جو ہمارا رول تھا بطور میڈیٹر کے، وہ ہم نے ایران سے، ایران ہمارا ایک برادر ملک ہے، ہمارا ہمسایہ ملک ہے، اور یقین کریں کہ جتنی ایران کے ساتھ خلوص اور رشتے ان مہینوں میں بڑھے ہیں، اس حکومت کے دوران مجھے نہیں کوئی یاد کہ اس سے پہلے کوئی اور کوئی وقت ہوگا، اور یہ سفر جاری ہے. اس میں ڈی پی ایم بات کرتے رہتے ہیں عراقی صاحب سے، محسن نقوی اپنے کاؤنٹر پارٹ سے بات کرتے جاتے ہیں، فیلڈ مارشل نے خود دورے کیے ان کا رابطہ رہتا ہے. تو ہمارا ایک ہی مقصد ہے کہ خطے میں امن قائم ہو. لیکن اسٹیٹ آف ہومس کے بعد اب جو باب المندب میں جو ایک خونی کھیل کھیلا جا رہا ہے وہ انتہائی افسوسناک ہے، اور اس کے لیے پاکستان کا سعودی عرب سے میں نے جس طرح عرض کی کہ جس طرح 80 سال نہیں سینکڑوں سالوں پر محیط رشتے ہیں اپنا اخوت کے، مذہب کے، برادری کے، اور اب پاکستان تو اب ایک جڑا ہوا ہے. اس میں ہمارے بائیلیٹرل ایگریمنٹ ہے، ٹرائیلیٹرل ایگریمنٹ ہے ڈیفینس کے حوالے سے. تو میں سمجھتا ہوں کہ اس حوالے سے جو ہوتی جو کچھ کر رہے ہیں یہ انتہائی افسوسناک ہے. اس کی جتنی بھی مذمت کی جائے کم ہے. پاکستان نے بارہا بار بار آج بھی یہ کہا ہے کہ یہ سعودی کے خلاف جو جارید کی جا رہی ہے ہوتیز کی، اس کا کوئی جواز نہیں ہے. چند ہفتے پہلے مکہ مکرمہ کے اوپر ایک ڈرون تھا جس کو انہوں نے بہت کامیابی سے نیگوشیٹ کیا. تو کون یعنی کوالالمپور سے لے کے اور آپ یعنی مغرب تک آپ چلے جائیں تو پوری امت مسلمہ جو ہے وہ مکہ مکرمہ بیت اللہ جو ہے نبی کریم صلی اللہ علیہ وسلم کا جو گھر ہے مدینہ منورہ کے لیے کون مسلمان ہے جو اس کے لیے کٹ مرنے جائے. تو اس لیے میں سمجھتا ہوں کہ میں آج پھر اس فورم سے یہ کہوں گا کہ پاکستان مکمل طور پر سعودی عرب کے ساتھ یکجہتی کا اظہار کرتا ہے، ہر طریقے سے اپنے سعودی بھائیوں بہنوں کے ساتھ کھڑا ہے، اور کسی قسم کی جارحیت جو ہے اس کو پاکستان کسی صورت برداشت نہیں کرے گا. ہماری جو معاہدے ہیں اس کا بھی تقاضا ہے، اور ہمارے جو اخوت کے رشتے ہیں اس کا بھی تقاضا ہے، اور خاص طور پر مدینہ منورہ اور مکہ مکرمہ کی حرمت، اس کی حفاظت پوری دنیا کے اربوں مسلمانوں کی ذمہ داری ہے. تو میں سمجھتا ہوں کہ اس حوالے سے یہ ریڈ لائن ہے. ہم سب اللہ تعالیٰ سے دست بہ دعا ہے کہ یہ معاملہ امن سے طے ہو جائے، وگرنہ پاکستان ہر حوالے سے اپنے سعودی بھائیوں اور بہنوں کے ساتھ مکمل یکجہتی کا اظہار کرتا ہے اور مکمل طور پر ان کے ساتھ کھڑا اور ہر طریقے سے تعاون کرے گا. اس حوالے سے جو حالیہ جو معاملات ہیں، آپ کو علم ہے کہ دہشت گردی کے حوالے سے صوبہ کے پی اور بلوچستان میں جو کچھ پچھلے 2-2.5 سال میں ہو رہا ہے، اور جس طریقے سے عام شہری کو دہشت گرد شہید کر رہے ہیں، نشانہ بنا رہے ہیں، پولیس کے افسروں اور سپاہیوں کو، فوج کے افسروں اور سپاہیوں کو، بے گناہ لوگوں کو، بچوں کو، ماؤں کو، بیٹوں اور بیٹیوں کو، اس سے زیادہ کوئی میں سمجھتا ہوں کہ ہارٹ رنچنگ بات نہیں ہو سکتی. یہ انتہائی تکلیف دے، دکھ دے یہ واقعات ہیں، اور دن رات فوج پاکستان ان کے پیچھے جا رہی ہیں، ان کو چن چن ان کو جہنم رسید کر رہی ہیں. لیکن افغانستان کو ہم نے کئی مرتبہ یہ بات باور کرائی کہ ہم ہمسائے ہیں اور قیامت تک ہم نے بطور ہمسائے رہنا ہے. یہ ہمارے اوپر منحصر ہے کہ ہم نے ایک اچھے ہمسائے کی طرح رہنا ہے یا ایک جھگڑالو ہمسائے کی طرح رہنا ہے. مگر ان کو یہ بات ابھی تک سمجھ نہیں آ رہی، اور وہ اغیار کے ہاتھوں کھیل رہے ہیں. تمام کاوشیں ہم نے دوست ممالک کے ذریعے بھی افٹ کی، چاہے وہ ترکی ہے، قطر ہے، چین ہے، لیکن ابھی تک ان کی یہ بات سمجھ میں نہیں آ رہی. اور اس طریقے سے ہر روز بڑے اندوناک واقعات ہوتے ہیں. کے پی کی حکومت کو بجائے ان دہشت گردوں کو للکارنے کے، ان کو کاؤنٹر کرنے کے لیے اپنی جو سی ٹی ڈی ہے، پولیس ہے، اس کی ٹریننگ، اس کو ہتھیار سے لیس کرنا، उनको पूरी तरह उनको सपोर्ट करना, और उसके लिए आप जानते हैं कि 2010 के एनएफसी अवार्ड में हम सब ने, चारों सूबों ने बड़ी खुश दिली के साथ वॉलंटरीली ये फैसला किया था कि जो तकसीम है वसाइल की सूबों में, उस तकसीम से भी पहले नंबर वन, हालांकि वो एनएफसी का कभी भी एजेंडा नहीं था, नाम आइटम थी, लेकिन हमने किया क्योंकि केपी पाकिस्तान की फ्रंट लाइन स्टेट थी जो कि इन दहशत गर्दों से नबरदाज मां थी, और वहां पर हमारे उस जमाने में जो सियासतदान शहीद हुए, आम शहरी शहीद हुआ, अपना दुकानदार, एक डॉक्टर, इंजीनियर, तो उसमें हमने 1% उनको कहा कि होगा फॉर्मूला में और डिस्ट्रीब्यूशन उसके बाद होगी। आज 2010 और आज 2026 है, तो आप यकीन करें कि कुछ तकरीबन 800 अरब रुपए इस मद में उनको जा चुके हैं या जा रहे हैं, और उसके नतीजे, और ये सिर्फ इसी काम के लिए था कि आप अपनी सीडी को आप ऑगमेंट करेंगे, आप वहाँ पर थानों में आप ट्रेनिंग, आप नई रिक्रूटमेंट करेंगे, हथियार लेंगे, सब कुछ करेंगे, लेकिन उसका नतीजा क्या हुआ कि वहाँ पर ना सीडी अपना मजबूत हुई, ना पुलिस को मजबूत किया गया, ना हथियार लिए दिए गए, ना कोई इंटेलिजेंस, और पैसा कहाँ गया, मैं इस तफसील में नहीं जा रहा। नतीजा क्या निकला कि हर रोज़ कभी टैंक में, कभी डेरा इस्माइल खान में, कभी दूसरी जगहों पर हमले हो रहे हैं, और केपी की हुकूमत बजाय इसके कि उनको काउंटर करे, वो खामोश है बिल्कुल। और जब हम ये कहते हैं कि ये दहशत गर्दी की मदद है, बजाय इसके कि आप वफाक के साथ खड़े हों, वफाक के साथ मिलकर इनका कला कमा करें, इनको जन्म रसीद करें, वो एक लफ्ज नहीं बोलते। मैं तफसील में आई एम नॉट हेयर इन टू एनी काइंड ऑफ पोलिटिकल पॉइंट स्कोरिंग, मैं वो बात कर सकता हूँ, लेकिन वो किसी और वक्त के लिए। ये क्या है कि बाकी लोग तो निशाने पे हैं और इनके जरूर निकलते हैं वहाँ पर, मैं इस बात पर नहीं जा रहा। सिर्फ मैं ये कह रहा हूँ कि दहशत गर्दों का मुकाबला करना वफाक के साथ उस सूबे की पुलिस एडमिनिस्ट्रेशन हम सब का फर्ज है, बजाय इसके कि एक पूरी तरह आनी दीवार बन के वो खड़ी हो। वो न सिर्फ खामोश है, बल्कि जो सूरत हाल है वो हर रोज और खराब जा रही है। और फिर अब इस्लामाबाद की चढ़ाई का उन्होंने मंसूबा बनाया, नापाक मंसूबा। देखिए, जब मैंने अभी बात कर चुका हूँ कि जब आपकी मईशत के इशारे धीरे धीरे बेहतर हो रहे हैं और जंगलात काविशों से, बाखुदा ये टीम वर्क है, मैं कोई तो खुदमई की बात नहीं करना चाहता, और अभी भी चैलेंजेस बहुत हैं, लेकिन टीम वर्क के जरिए अल्हम्दुलिल्लाह काम बेहतरी की तरफ जा रहा है। आपकी रिमोशंस बढ़ गई, आपकी फिजिकल डिसिप्लिन आपका आ गया, आपके अपना जो स्टेट बैंक के जो रिजर्व्स हैं वो तारीख के सबसे ज़्यादा उसके रिजर्व्स हैं। आपने ऑयल के 32 क्राइसिस को पूरी एक अपना हमांगी से और टीम वर्क से उसको आप हैंडल कर रहे हैं। फ्यूल सब्सिडी को आपने मिलकर अल्हम्दुलिल्लाह एक बहुत ही कामयाब एक इनिशिएटिव बनाया, जिसकी जितनी भी तारीफ की जाए कम है। 1 करोड़ से ज्यादा वो इससे फैजयाब हो चुके हैं। 1 करोड़ का मतलब है मल्टीप्लाइड बाई 5 या 6, क्योंकि एक घराना 5 अफराद या 6 अफराद का, तो वो 6 करोड़ बनता है या 5 करोड़, तो 5 करोड़ लोग जो हैं वो डायरेक्टली इनडायरेक्टली इससे फैजयाब हो रहे हैं। और ये मामला बदतरीन और आगे बढ़ रहा है। आपकी जो बाकी जो अपना जो सफारती कामयाबी वो अपनी जगह, तो इस जत्थे से लॉन्ग मार्च से जो इस्लामाबाद आके आना चाहते हैं और उस एक भयानक वो यादों को ताज़ा करना चाहते हैं जब कपड़े टांगे होते थे डी चौक में और क्या कुछ तमाशा, कब्रें खोदने, खुदादाद मुल्क पाकिस्तान का दोबारा हशर नशर करना चाहते हैं। क्या पाकिस्तान को दोबारा आप तबाही के दाने पर लेकर पाकिस्तान के साथ ये दुश्मनी करना चाहते हैं, जिसने आपको हर चीज दी, आपको चीफ मिनिस्टर बनाया, आपको हुकूमतें दी, 13 साल आपने वहां पर हुकूमत की है, ये उसने आप पाकिस्तान को रिटर्न कर रहे हैं। मैं समझता हूँ इससे ज्यादा मुल्क दुश्मनी की और कोई हरकत हो नहीं सकती बिल्कुल। तो आज क्या आप खामोश तमाशाई बनेंगे और बैठे रहेंगे कि वो आपकी मजदूर कारखाने में पहुंच सके, इंजीनियर अपनी फैक्ट्री जा सके, मालिक अपनी दुकान पर जा सके, एक अफसर अपने दफ्तर में नहीं जा सके, बच्चे स्कूल ना जा सके, मुल्क तबाही की तरफ दोबारा चले जाए। जो लोग पाकिस्तान के बारे में अच्छे ख्यालात रखते हैं और उसको एक्सप्रेस कर रहे हैं वो फिर बैठ जाएं, अंदर पाकिस्तान के जो सरमायाकार है वो फिर दुबक बैठ जाएं कि अब हालात बेहतर होंगे तब हम लगाएंगे। क्या आप बार बार ये अपना खेल खेलना चाहते हैं और पाकिस्तान को बिल्कुल लाचार और बिल्कुल तबाह करना चाहते हैं? ये नहीं होगा। कानून अपना रास्ता अपनाएगा और हर सूरत अपनाएगा इंशाल्लाह। ये मैं नहीं होने दूंगा और आप भी इसको पूरी तरह से समझ के साथ हमने फैसला किया पीपल्स पार्टी और पीएमएलए ने, और मैं इसकी क्रेडिट भी देता हूँ जनाब असद जरदारी साहब को, जनाब बिलावल भुट्टो साहब को, मियां मोहम्मद नवाज शरीफ साहब को, अपनी टीम को, कि हमने ये फैसला किया कि हम उनके पास एक डेलीगेशन भिजवाएं जॉइंट और उनसे समझाएं कि भाई ये बातचीत के जरिए इस मामले को हम तय करते हैं ताकि पाकिस्तान ये दोबारा होलनाक इसके जो अपना मैं कहूँगा क्यामत खेज इसके जो असरात हैं उससे दोबारा बच जाए। और ये जो मेहनत हुई है 2.5 साल में जिसके धीरे धीरे आहिस्ता आहिस्ता नतीजे सामने आए वो बर्बादी से बच जाएं। 2 दिन मीटिंग्स हुई जिसमें हमारी तरफ से ये मुस्लिम नकवी साहब थे, राणा सनौला साहब थे और अमन खान थे, और पीपल्स पार्टी की तरफ से उनके सैयद उमीद कमर थे और मोहतरमा शहरी रहमान थी। तो बड़े मैं समझता हूँ कि बड़े खलूस के साथ बात हुई और मुझे यानी हैरान भी हुई बल्कि बहुत खुशगवार हुई कि ये तो मामला अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह तय पा जाएगा। मुझे रात को बताया गया अपना नकवी साहब ने, मेरे बाकी साथियों ने बताया जी मामला तय हो गया। आखिरी वो जब तय हो गया उनका जब हम दिखा दें अपना अपने चीफ मिनिस्टर को तो बस एवरीथिंग इज फाइन, बस उसके बाद ब्रेकें लग गई, मामला खत्म। इसलिए कि नीयत बद थी, वो चाहते नहीं थे कि मुल्क में अमन कायम हो, वो चाहते नहीं थे कि ये तरक्की का जो सफर है वो आगे बढ़े, वो चाहते नहीं थे कि ये हमारी जो सफारती कामयाबी है वो आगे बढ़े, वो नहीं चाहते थे कि यहाँ पर इकोनॉमिक रेवोल्यूशन आए। उन्होंने आका जी और मामला खत्म हो गया, जो हमारे जो एक कंसर्न थे वो दोबारा सच साबित हुए। तो उसके बाद उनको फिर इनफॉर्मली कहा गया कि आप अपनी बंद कर दें ये लॉन्ग मार्च, ये आप धरने कॉल ऑफ कर दें, अभी भी आपके साथ हम बात कर सकते हैं, लेकिन उन्होंने इसका कोई मुस्बत जवाब नहीं दिया। कल मौलाना फजल रहमान साहब, मैं उनकी शुक्रिया अदा करता हूँ, उन्होंने मेहरबानी की, वो तशरीफ लाए और उन्होंने इस बातचीत में नेकी और खलूस के साथ हिस्सा डालने के लिए उन्होंने कहा कि मैं आया हूँ वज़ीर आज़म, वो भी उम्र करके आए थे। मैंने उनको खुद फ़ोन किया था, उम्र की मुबारकबाद दी थी और उनसे कहा था कि आपने आते ही इस मामले में अपना हिस्सा डाला तो हम इसके लिए तैयार हैं। तो वो आए पर कल रात को मेरे साथी साथ थे। क्या आज केपी हुकूमत को या वज़ीर आला को क्या इतनी तौफीक नहीं थी कि चलें वो दहशतगर्दों को कंडम ना करें जिनके बच्चे शहीद हो रहे हैं, जिनकी बेटियां अपना यतीम हो गई, बेटे यतीम हो गए, अपने खून से पाकिस्तान की अभियारी की, कहीं उनकी हमदर्दी का इजहार कर देते, उनके लिए दो बोल बोल देते, एक लफ्ज नहीं कहा इन्होंने। और जो गुफ्तगू इस वक्त की जा रही है वो नाकाबले बयान है। ऐसे अल्फाज, ऐसे मुगलजात जो कि जुबान पर नहीं आ सकते। तो मैं समझता हूँ कि इन हालात में मैं पानी अब सर से गुजर रहा है। हमें इस बारे में आज कमीना में जो मैंने आपके सामने जो ये सारी तस्वीर कशी की है, मैं समझता हूँ कि ये इट्स नाउ और नेवर। ये फैसला आपका है, तारीख हमें इन्हीं फैसलों से याद रखेगी, दिस वे और दैट वे। आप सबका बहुत शुक्रिया, थैंक यू वेरी मच।
1: वज़ीर आज़म मोहम्मद शहबाज शरीफ की वफाकी काबीना के इजलास में गुफ्तगू आप मुलाहिज़ा कर रहे थे। उनका कहना था कि माशी इस्लाहात के लिए हुकूमती कोशिशों को पज़ीराई मिली है।
2: Desperation, escalation, deep driving frustration, looking for a reason to bring together my nation, you and we, going 101.

0: हुकूमत से मसला था वही इनके साथ मसला है हमारा, और बाकी आप खुद सोच लें बाकी शवाहिद मौजूद हैं।
1: इरफान साहब,
2: अस्सलाम वालेकुम जी। नफी साहब, सैयद इरफान रज़ा फ्रॉम डॉन। ये तकरीबन 13 साल से केपी की गवर्नमेंट जो है वो रही है और दहशतगर्दी पे काबू नहीं पा सके, तो आप क्या समझते हैं कोई टाइम लाइन है कि कितना अर्सा आपको लगेगा? और दूसरी बात यह कि बलूचिस्तान के हालात भी इसी तरह ख़राब हैं, तो उसके बारे में क्या आपका प्लान होगा?
0: देखें, दो बातें मैं आपको कर लूँ। पहली बात ये कि केपी में 13 साल से अगर ये हालात उनकी गवर्नमेंट थी, लेकिन हम नेक नीति के साथ इंशाल्लाह ताला उनके जो जो उनकी पुलिस को, पैरामिलिट्री को और आर्मी को जो जो चीज़ें चाहिए वो अवेलेबल करेंगे। मुझे अल्लाह ताला से बड़ी उम्मीद है कि अल्लाह ताला हमारी मदद करेंगे और हम बहुत जल्द इस दहशतगर्दी का जो ये इशू आ रहा है उसको बहुत हद तक कमी लाएंगे इंशाल्लाह ताला। हमें सबको एज अ पाकिस्तानी अपने पुलिस पे और अपनी आर्म फोर्सेस पे ट्रस्ट होना चाहिए, और आप इंशाल्लाह ताला देखेंगे कि काफ़ी कमी आएगी। दूसरी बात, बलूचिस्तान में मैं सिर्फ एक चीज़ आपको बता दूँ कि डेफिनेटली आपको बहुत सारी सिचुएशंस का पता चलता है जब वाकया हो जाता है, लेकिन इस टाइम पे जिस तरीके से दहशतगर्दों के साथ पिछले अगस्त सितंबर में निबड़ा गया है, अगर आप वहाँ जाके विज़िट करें, आई थिंक एक विज़िट हुआ भी है, तो आपको आइडिया होगा कि वहाँ के हालात, मैं नहीं कह रहा कि तब्दील हो गए या बहुत हैं, लेकिन फ़र्क पड़ना शुरू हो गया। अल्लाह ताला उसमें भी हमारी इसी तरह मदद करवाएँ।
3: सर, मेरा नाम ज़ार हैदरी है फ्राम GTV न्यूज़। सर, सवाल मेरा ये है, आप तीनों से है तकरीबन, कि वफाकी काबीना का जब इजलास चल रहा था तो ये बात सामने आई थी कि एक मौके पर शायद ये फैसला किया गया था कि काबीना का कोई वफद भी सूबाई हुकूमत के पास जा सकता है मुज़ाकरात के लिए। क्या कोई ब्रेक थ्रू होने का इम्कान था जब मौलाना फजल रहमान के साथ पै दर पै दो मुलाकातें हुई, रबते हुए, और फिर इसहाक डार साहब ने जो टेलीफोन रबता किया, तो उसके बाद क्या कोई ऐसी सिचुएशन बन गई थी? और क्या मामला ये सुहेल अफरीदी साहब का जो आज का ट्वीट है सुबह का, क्या उसके बाद ख़राब हुआ है या उससे पहले ही सूरत हाल यहाँ तक आ चुकी थी कि नो रिटर्न तक बातें चली गई?
4: देखिए, जैसे मैंने अर्ज़ किया, इसके दो पहलू हैं। एक है प्योरली लीगल और कॉन्स्टिट्यूशनल फ्रेमवर्क, उसमें जो रिक्वायरमेंट कॉन्स्टिट्यूशन में लिखी हुई है, आप हमसे ज़्यादा बाखबर हैं और सारे माशाल्लाह बड़े अच्छा कवर करते हैं इन सारी चीज़ों को। एक लम्हे के लिए अपने आप को पिछले सालों में ले जाएं, और जो बात शुरू में हमने कही और काबीना में भी यही, आपने किसी ने दोस्त ने सवाल किया कि मटीरियल एक घंटे से ज़ायद सिर्फ ये ब्रीफिंग होती रही है जो डिफरेंट ऑफिशल्स हैं इंटीरियर डिवीजन से, डिफेंस डिवीजन से, जो जो वहाँ पर डिप्लॉयड हैं उनकी रिपोर्ट्स और मटेरियल पे और फुटेजेस के साथ, और बहुत सारी चीज़ें हैं जो कि नेशनल सिक्योरिटी की वजह से शेयर नहीं की जाती। संजीदा चीज़ें हैं, संगीन चीज़ें हैं कि गठजोड़ का लेवल क्या था। रही बात के काबीना ने बिल्कुल वज़ीर आज़म साहब की आखिरी वक्त तक ख्वाहिश थी, उन्होंने कल मौलाना फजलुर रहमान साहब को दावत दी, वो तशरीफ़ लाए, उन्होंने कल भी यही बात की और बड़ी खुले दिल से। मोहसिन नकवी साहब, मैं, तारड़ साहब उसमें मौजूद थे मीटिंग में, फिर सुबह उनका दोबारा रबता हुआ मौलाना के साथ, और दोबारा जब कैबिनेट मीटिंग हुई तो उसमें फिर एक दफ़ा ये मोहसिन नकवी साहब को और डिप्टी वज़ीर आज़म को ये टास्क दिया गया कि अगर कोई सूरत हाल में बेहतरी आती है तो आप एक दफ़ा आखिरी कोशिश कर लें। क्योंकि ये देखिए, इस तरह के एक्शन कोई खुशी से नहीं लिए जाते, ये कोई ऐसा कोई सेलिब्रेट करने वाली चीज़ें नहीं है, लेकिन मुल्क के मुफाद में, मुल्क को बचाने के लिए, मुल्क की सिक्योरिटी के लिए, लोगों के तहफ़ुज़ के लिए बिल्कुल बड़ी क्लैरिटी के साथ इन पावर्स का इस्तेमाल होना चाहिए। और फिर काबीना ने मुकम्मल ये इख्तियार दिया वज़ीर आज़म साहब को, जो कि उनका इख्तियार था। वज़ीर आज़म हमेशा इस तरह के जो बड़े फ़ैसले हैं वो काबीना में बड़ी खुली डिबेट होती है, उसके बाद ये फ़ैसला किया जाता है, तो वो कोई उसमें दूसरा इबहाम नहीं था।
5: मोहसिन नकवी साहब, मैं साकिब सईद हूँ अब तक न्यूज़ से। पीपल्स पार्टी के दौर से खैबर पख्तूनख्वा में मुख्तलिफ ऑपरेशन का सिलसिला जो है वो जारी हुआ, शुरू हुआ, और अभी तक वो जारी हैं, लेकिन नतायज अभी तक कोई खातिर ख्वाह उस तरीके से नहीं निकले। आप वो क्या डिफरेंट स्ट्रेटजी अपनाएंगे जिसकी वजह से ये दहशतगर्दों का खात्मा होगा या वहाँ पर अमन अमान की सूरत हाल जो है वो बहाल होगी? उसकी वजह यह है कि जनूबी वज़ीरिस्तान में या तीरा में मुख्तलिफ जगहों पर अभी भी जो लोग बेघर हुए वो अभी तक अपने घरों को नहीं जा सके, और उनको जो मुआवजे मिलने थे मुख्तलिफ सूरतों में वो आज तक नहीं मिल सके।
0: دیکھیں اسٹریٹجی تو میں ہو سکتا ہے آپ سے معذرت کروں گا کہ اسٹریٹجی ابھی آپ کو بتانا یا میڈیا پہ آ کے بتانا. جہاں تک رہی معاوضے کی بات, وہ اس ٹائم کی گورنمنٹ سے ضرور پوچھنا چاہیے کہ معاوضے کیوں نہیں دیے گئے. اور میرا خیال ہے کہ ابھی پرائم منسٹر صاحب نے اور پریزیڈنٹ صاحب نے دونوں نے یہ بڑا فوکس کیا ہے کہ جہاں پہ وہاں پہ جو بھی فائنینشیل نیڈ ہوگی اس کو پورا کیا جائے گا, اور اگر لوگوں کے کوئی بھی ڈیوز ہیں ڈیفینیٹلی اس کو پرائیورٹی پہ پہلے دلایا جائے گا ان شاء اللہ تعالیٰ.
1: جی السلام علیکم, اریبا شاہد فرام رائٹرز. ہاؤ مینی پی ٹی آئی ایم این ایز اینڈ ایم پی ایز آر کرنٹلی ڈیٹینڈ, وڈ یو کال دیم پولیٹیکل پرزنرز؟ واٹ چینج ٹو جسٹیفائی سسپینڈنگ کے پیز الیکٹڈ گورنمنٹ رائٹ ناؤ وائل دیئر موبلائزنگ؟ ڈیڈ فیلڈ مارشل آصف منیر ریکمینڈڈ انڈر ہز نیو رول ایز سی ڈی ایف؟ اینڈ دا لاسٹ کوشچن از, ول دس برنگ ایکسپینڈڈ ملٹری آپریشنز اور سول ریسٹرکشنز؟
4: دیر آر فور کوشچنز. سو فرسٹ آف آل, لاٹس آف کوشچنز, ایز آئی سیڈ ان دا بگننگ that this is purely a constitutional option, constitutional option available to the prime minister under the constitution, okay, which is a consensus document, and it is okay for the satisfaction of the president. So CDF or field marshal, as far as this decision making is concerned, the field marshal or CDF figures nowhere in the constitutional scheme, and practically as well, yes, as far as the security concerns are there, yes, our army is fighting there alongside the local police, but you have seen the way the political government had been contributing for that war against terror. So the fundamental grounds for imposition of emergency are law and order, fight against terrorism, and to save innocent people from the dreadful consequences of terrorist activities.
0: We are in the
4: I think this would be shared by the provincial authorities, no, because till 11 a.m. I would say the Khyber Pakhtunkhwa was run by provincial government headed by Suhail Afridi. He may add to certain things, but as far as the administration in the new framework is concerned, Interior Minister has been very candid and clear. He said that yes, some of them have been taken into preventive custody, which is a legal course available under the constitution and the laws, and those who would be wanted in criminal cases, they would be dealt with accordingly, and rest would be sent
0: and
4: home.
0: If we will arrest someone, we will declare it.
4: Yeah,
0: we have nothing to hide for, so we will definitely declare it.
1: I just want to add, and you may like to report this comment, this government which has been suspended through a constitutional option is responsible for the deaths of thousands of citizens of Khyber Pakhtunkhwa because of their pro-TTP, pro-TTA policies. These were people who are apologists for these terrorists, who are sympathizers, who have always been sympathizers. And let me also remind you that the policy of TTA towards women has been reflected by the KPK government with regard to women's rights, with regard to women's education. You may like to look at the statistics, how they have deprived women of their right to livelihood and their right to education.
4: Just one example, Lata, for your consumption, for all of you. Underage marriage laws have been enacted by three provinces of Pakistan because it is a very serious issue. Our very young girls are becoming mothers, and there is a lot of fatalities and all that. It's the only province which remained unelected, and I have been personally requesting them, because under the international covenants we were under obligation to do something positive in that regard. The Federal Shariat Court ruled in favor of that law, which was enacted by Sindh in 2016. But there was a clear reluctance on the part of Khyber Pakhtunkhwa government, that for one or more reasons. I mean, this is just one of the examples.
1: Last two questions, idhar lenge phir Maryam Nawaz sahab.
6: Mohammad Usman Bird, GNN News se. Mohtaram, aap se mera sawal ye hai ki General Pervez Musharraf ne 12 October 1999 ko emergency jo hai wo lagayi thi, اور اس کے بعد مسلم لیگ نون جو ہے وہ ہر سال 12 اکتوبر کو یوم سیاہ کے طور پر مناتی ہے, تو آپ کا کل کا کیا ارادہ ہے کہ آپ کل بھی یوم سیاہ منائیں گے؟
4: بالکل یوم سیاہ منائیں گے, اس لیے منائیں گے کہ یہ سبز کتاب ہے. آپ سے بھی گزارش کروں گا کہ وہ پروکلمیشن بھی پڑھ لیں اور آج کا پروکلمیشن بھی پڑھ لیں. میں آسان اردو میں بتا دوں, میں آسان اردو میں بتا دیتا ہوں. میرے بڑوں نے کنسنسس کے ساتھ یہ ڈاکومنٹ تیار کیا اور اس میں مہینوں لگے تھے. 1973 کا آئین ہے اور ہم اسے بڑے تقدس کے ساتھ سب ہم دیکھتے ہیں اسے. آئین نے ریاست پاکستان کو یکجا رکھنے کے لیے, مضبوط رکھنے کے لیے اور ریاست میں بسنے والے شہریوں کے حقوق کے تحفظ کے لیے بہت سارے میکنزمز دیے. یہ ایمرجنسی کانسٹیٹیوشنل میکنزم میں لگی ہے. وہ ایمرجنسی ایک آرمی چیف نے لگائی تھی اور وہ مارشل لا ایڈمنسٹریٹر کے طور پہ آئے تھے, تو تھوڑا سا ہاتھ ہلکا رکھے. بہت مہربانی.
1: لاسٹ کوسچن مریم نواز خان صاحب.
7: سر میرا کوشچن یہ ہے کہ محسن نقوی صاحب سے کہ آپ نے 29 جولائی کو یہ بتایا تھا کہ ملک میں حالات اس طرح کے ہیں اور سسٹم کولیپس کر گیا تو نئے صوبوں کی ضرورت ہے. سنس کے پی کے اندر اتنے میسو چینجز کر دیے گئے ہیں تو اب صوبوں کے حوالے سے آپ کا پلان کیا ہے؟ وہ رک گیا ہے چل رہا ہے؟
0: دیکھیں صوبوں والی بات آج نہیں کروں گا, لیکن یہ میں آپ کو بتا دوں کہ کے پی میں کوئی ایسی چیز نہیں ہو رہی جو صوبوں سے ریلیٹڈ یا نئے ایڈمنسٹریٹو یونٹ سے ریلیٹڈ ہے. یہ صرف ان 12 ڈسٹرکٹس کے اوپر ہے جس کا وہ بھی صوبے. آپ جیسے پنجاب میں, ساؤتھ پنجاب میں ایک علیحدہ سیکٹریٹ ہے, اس کو علیحدہ ایڈیشنل چیف سیکرٹری اور آئی جی دیکھتا ہے. اس کے علاوہ کوئی, ہاں میرے خیال
4: میں نوٹیفیکیشن کے اندر لکھا ہوا ہے کہ ایڈیشنل چیف سیکرٹری خیبر پختونخوا وڈ بی کوآرڈینیٹر اینڈ ایڈمنسٹریٹر دیئر.
0: اور ان کو ہم نے پہلے بھیجا ہے کے پی میں, کے پی گورنمنٹ کے پاس بھیجا ہے, انہوں نے آگے لگایا ہے. کوئی ایسی 1% بھی چیز نہیں ہے. اگر ہوتی تو میں پہلے کہتا کہ نہیں ہم چیز کرنے لگتے.
4: جس طرح پہلے وفاق کے اور صوبائی حکومت کے آفیشلز وہاں پہ ڈیوٹیز. جی سر,
0: اگلے دنوں میں دیکھیں گے انشاءاللہ.
4: اگلے دنوں میں ساری آپشنز موجود ہوں گے.
8: وفاقی وزراء اعظم نذیر تارڑ, محسن نقوی, عطاء اللہ تارڑ, طلال چوہدری اور ممبر قومی اسمبلی سمر بلور کی پریس بریفنگ آپ نے ملاحظہ کی. محسن نقوی کا کہنا تھا کہ آج کا دن مشکل ترین دن تھا. پوری کوشش کی کہ خیبر پختونخوا حکومت سے معاملات طے پا جائے. کوشش تھی کہ دہشت گردی کے خلاف جنگ میں سب متحد ہو جائیں. لانگ مارچ کی
9: سنتے رہیے FM 101.

0: मेरा नाम है आतिर अली सैयद और मुसाफत शब FM 101 इंटरनेशनल सुन रहे हैं आप। आपकी टेलीफोन कॉल्स हैं 9202540 पर कॉलर को शामिल करते हैं। जी अस्सलाम वालेकुम।
1: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: आतिर भाई क्या हाल है?
0: बहुत अच्छा हूँ जी। कौन है, कहाँ से?
1: आपका खादिम अब्दुल नूर हाशमी, रिवाज गार्डन, लाहौर से।
0: जनाब कैसे हैं आप? ठीक है
1: अल्हम्दुलिल्लाह। तो पहले मेरी दो था ना कॉल ड्रॉप हुई थी, वो मेरी आवाज ही वापस आ रही थी, तो लाइनिंग में मसला पता नहीं।
0: जी जी ठीक है।
1: मैंने कहा अभी बात आपसे जरूर करनी है।
0: जी जी फरमाइए हजूर।
1: जॉन एलिया की आपने गजल पढ़ी, मजा आ गया।
0: ठीक है, बहुत शुक्रिया।
1: तो टॉपिक तो नहीं होता लेकिन मैं एक बात कहूंगा, इंसान की जिंदगी बड़ी मुख्तसर है, तो जो हमारे अपने होते हैं जिनसे हमें कोई नाराजगी होती है उसको मना लेना चाहिए। जिंदगी का कोई भरोसा नहीं, बाद में सिर्फ कब्रें रह जाती हैं या फिर पछतावे रह जाते हैं।
0: ऐसे ही है, ऐसे ही है।
1: हाँ, छोटी सी बात मैंने कहा, जिस तरह ज्ञान होता है ना एक, तो आज मैं शामिल करूंगा अब्बास ताबिश को। इनकी एक
0: जी जी
1: पानी आग में भर कर लाया जा सकता है, अब भी जलता शहर बचाया जा सकता है। एक मोहब्बत और वो भी नाकाम मोहब्बत, लेकिन इससे काम चलाया जा सकता है। दिल पर पानी पीने आती हैं उम्मीदें, इस चश्मे में जहर मिलाया जा सकता है। मुझ गुमनाम से पूछते हैं फरहाद मजनू, इश्क में कितना नाम कमाया जा सकता है। ये महताब, ये रात की पेशानी का घाव, ऐसा जख्म दिल पर खाया जा सकता है। और बकता है फटा पुराना ख्वाब है मेरा, फिर भी ताबिश इसमें अपना आप छुपाया जा सकता है।
0: इसमें अपना आप छुपाया
1: जा सकता है, भर कर लाया जा सकता है।
0: बहुत अच्छी
1: अच्छी जलता शहर बचाया जा सकता है। दुआओं में याद रखे हैं।
0: आबाद आबाद रहे। बहुत शुक्रिया। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम।
0: जी कौन है, कहाँ से?
2: जी मैं लाहौर से। आतिर भाई क्या हाल है?
0: मैं बहुत अच्छा हूँ जी, आप ठीक हैं?
2: जी बिल्कुल अल्हम्दुलिल्लाह, बिल्कुल ठीक।
0: क्या कहेंगी?
2: मैं भी आपका शो सुन रही हूँ।
0: ठीक है।
2: शुरू से लेके अब तक, और आपने एक शेर पढ़ा ना, वो एक कोई जादू टूना कर, मैं सुन के काफी हंसी भी, मुझे बहुत अच्छा लगा।
0: वो जो गीत तुमने सुना नहीं मेरी उम्र भर का रियाज था, मेरे दर्द की थी वो दास्तां जिसे तुम हंसी में उड़ा गए। ये भी आपको समझ नहीं आया, लेकिन जिनको समझ आया उनको समझ आ गया। हाँ ऐसे भी होते हैं।
2: मुझे बहुत पसंद आया क्योंकि ना मैं आपका शो ना रिकॉर्ड करती हूँ, जो भी मुझे आपकी शायरी पसंद आती है ना मैं उसे अपने मोबाइल में जो है ना जो रिकॉर्ड कर लेती हूँ।
0: फिर उसको दोबारा कब सुनती हैं? उसको दोबारा कब सुनती हैं फिर?
2: उसे जब मैं आपका शो नहीं होता ना, जब मुझे मन कर रहा होता है आपकी, जब हालांकि ना कभी कभार ऐसा होता है भाई मैं तवज्जो से आपका शो नहीं सुनती ना, तो रिकॉर्ड कर लेती हूँ, फिर बाद में जब अकेली बैठी हूँ ना कोई काम शाम सारे करके फ्री होगी मैं, तो हम्बुल से सुकून से बैठ के फिर वो सुनती हूँ।
0: ठीक है, अच्छी बात है, चले।
2: और मुझे बहुत अच्छा लग रहा होता है, मैंने कहा चलो कम से कम शायरी वाला शो तो मैंने रिकॉर्ड किया ना।
0: अच्छा कम से कम शायरी वाला, चले अच्छा है, अच्छा है, अच्छा है। आबाद रहे, आप सलामत रहे। और कुछ कहना चाहेंगे?
2: आते भाई आपने दुआ करनी है कि मेरी मामा कुछ बीमार है, उन्हें ट्रिप ले ली है, तो अभी अभी हम कुछ देर पहले ही वो अस्पताल से आई हैं, तो प्लीज आप दुआ कीजिएगा।
0: जी जी हमारी दुआ है और तमाम सुनने वालों की आमीन के साथ, कि रब तआला उनको शिफा दें और सबकी माओं का साया उन पर सलामत रखें। दिल से ही दुआ है और तमाम सुनने वालों ने भी आमीन कहा होगा, और आपकी वालदा को भी अल्लाह पाक शिफा दें, सबकी वालदा जो जो हयात है उनका साया सलामत रहे सब।
2: आमीन आमीन।
0: सलामत रहे, आबाद
2: रहे, और आपको कहीं हम भी सुन रहे हैं।
0: चले बहुत शुक्रिया, बहुत शुक्रिया, सलामत रहिए, आबाद रहिए,
2: अल्लाह
0: हाफिज़। السلام علیکم.
3: السلام علیکم. السلام ورحمۃ اللہ.
0: جناب
3: حمید بلال کرن واتر صاحب راوچنی سے.
0: کیسے ہیں آپ؟ ٹھیک ہیں جناب؟
3: الحمدللہ. حسب معمول. اسلم کوسری کے دو شعر ہیں، صرف غزل سناتے ہیں آپ کو.
0: ٹھیک ہے.
3: اسلم کوسری صاحب نے کہا تھا کہ کسی دل میں اترنا چاہتا ہوں،
0: کسی دل میں اترنا چاہتا ہوں،
3: غزل کی موت مرنا چاہتا ہوں.
0: بہت اچھا ہے، بہت اچھا ہے.
3: کسی دل میں
0: وہ آ گیا نا، آخری ہچکی تیرے زانوں پہ آئے موت بھی میں شاعر آنا چاہتا ہوں.
3: صرف زندہ رہے ہم تو مر جائیں گے،
0: ایسا ہی ہے.
3: کسی دل میں اترنا چاہتا ہوں، غزل کی موت مرنا چاہتا ہوں. شعر تمام سماعتوں کی نظر ہے کہ یہ سناٹا ذرا خاموش ہو لے، یہ سناٹا ذرا خاموش ہو لے، میں کوئی بات کرنا چاہتا ہوں.
0: واہ واہ واہ واہ، بہت اچھا، بہت اچھا.
3: میں نے تمہید باندھ لی ہے.
0: اور تبھی وہ جان ایلیا صاحب نے کہا تھا کہ ایک ہی تو دکھ ہے، اور وہ یہ کہ آج تک بات نہیں کہی گئی، بات نہیں سنی گئی.
3: نہیں، بات نہیں کہی گئی، بات نہیں سنی گئی.
0: ہاں، بات نہیں کہی گئی، بات نہیں سنی گئی.
3: اور جان ایلیا صاحب نے یہ بھی کہا کہ سب سے برا من واقعہ یہ ہے، آدمی آدمی کو بھول گیا.
0: آدمی آدمی کو بھول گیا،
3: جان کہہ سکتے تھے. شاہد زکی کے شعر کے چند اشعار ہیں.
0: ارشاد.
3: کہتے ہیں کہ آ کے لے جا میری آنکھ کا پانی مجھ سے، آ کے لے جا
0: میری آنکھ کا پانی مجھ سے.
3: پانی مجھ سے کیوں حسد کرتی ہے دریا کی روانی مجھ سے.
0: بہت اچھا.
3: اور ماس ناخن سے الگ کر کے دکھایا میں نے، اس نے پوچھے تھے جدائی کے معنی مجھ سے.
0: بہت اچھا.
3: اور صرف ایک شخص کی خاطر مجھے برباد نہ کر، صرف ایک شخص کی خاطر مجھے برباد نہ کر، روز روتے ہوئے کہتی ہے جوانی مجھ سے.
0: بہت اچھا، بہت اچھا.
3: اور دیکھیے گا کہ اس کے ہاتھوں پہ میں ہونٹوں کے نشان چھوڑ آیا.
0: واہ واہ واہ.
3: اس کے ہاتھوں پہ میں ہونٹوں کے نشان چھوڑ آیا، اس نے مانگی تھی محبت کی
0: نشانی مجھ سے. واہ واہ، بہت اچھا، بہت اچھا.
3: اور اس کا ایک مقطع تھا کہ میری حالت کا اسے علم ہے شاہد، پھر بھی میری حالت کا اسے علم ہے شاہد، پھر بھی چاہتا ہے کہ سنے میری زبانی مجھ سے.
0: واہ واہ واہ واہ واہ واہ، بہت اچھا.
3: ایک ایک مختصر سی نظم ہے چار لائنوں کی،
0: سنائیے.
3: زبان ہے بے بسی میری اپنی.
0: ٹھیک ہے.
3: کہ تنہائی کی ایک جڑا بہن تھی بے بسی. میں آپ کے ساتھ شیئر کر چکا ہوں.
0: جی ہاں.
3: تنہائی کی ایک جڑا بہن تھی بے بسی، دونوں میرے سنگ کھڑی تھی. دونوں تنہائی کی ایک جڑا بہن تھی بے بسی، دونوں میرے سنگ کھڑی تھی، یادوں کی بوسیدہ چادر سے جھانک رہی تھی زندگی. اور ایسے میں ستیلے پن کا مارا میں رو پڑا، میں رو پڑا.
0: بہت اچھا جی، بہت اچھا، بہت اچھا.
3: گاؤں میں یاد رکھیے گا.
0: سلامت رہیے، آباد رہیے. السلام علیکم.
4: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
0: جناب.
4: جناب میں فرشاد افریدی ہوں، آپ کو یاد ہو کہ نہ یاد ہو.
0: ٹھیک ہے.
4: کیسے ہیں تیرے علی سید بھائی؟ آپ ٹھیک ہے؟
0: میں بہت اچھا ہوں جی، میں بہت اچھا ہوں.
4: اللہ آپ کو اچھا.
0: آپ کیسے ہیں؟ آپ ٹھیک ہیں؟
4: میں ایک شب جاگ رہا تھا تو ریڈیو آن کیا تو آپ کی آواز سنی. آن ایئر ہو چکا ہوں میں میرے بھائی.
0: کیا ہو چکا ہے؟
4: آن ایئر ہو چکا ہوں میں.
0: آپ آن ایئر ہیں حضور.
4: بہت شکریہ حضور. کیسے ہیں آپ؟ بس سلام دعا کرنی تھی. بہت اچھا شو ہمیشہ کی طرح آپ کا.
0: بہت شکریہ جی، بہت شکریہ، بہت شکریہ.
4: ایک انور مسعود صاحب کا قطع میں آپ کو سناتا ہوں. کافی سیریس پروگرام چل رہا ہے لیکن پھر بھی اجازت دے مجھے.
0: جی سنائیے.
4: یہ تشویش و اضطراب سے کہتا تھا ایک کسان امریکی سنڈیاں میرے کھیتوں میں آ گئی. تشویش و اضطراب سے کہتا تھا ایک کسان امریکی سنڈیاں میرے کھیتوں میں آ گئی. میں نے کہا میاں تجھے کھیتوں کی فکر ہے, امریکی سنڈیاں تو تیرا ملک کھا گئی.
0: اچھا ٹھیک ہے,
4: بہت شکریہ, خوش ہے جناب, ہمیشہ ہنستے بستے رہے,
0: سلامت رہے, سلامت رہے, آباد رہے.

0: कब मेरा नशेमन अहले चमन गुलशन में गवारा करते हैं, गुंचे अपनी आवाजों में बिजली को पुकारा करते हैं। अब नजा का आलम है मुझ पर, तुम अपनी मोहब्बत वापस लो। अब नजा का आलम है मुझ पर, तुम अपनी मोहब्बत वापस लो। जब कश्ती डूबने लगती है तो बोझ उतारा करते हैं। बेवजह न जाने क्यों जिद है उनको शबे फुरकत वालों से, बेवजह न जाने क्यों जिद है उनको शबे फुरकत वालों से, वो रात बढ़ा देने के लिए गेसू को सवारा करते हैं। और पूछो ना अर्क रुखसारों से, रंगीनी या हुस्न को भड़ने दो, सुनते हैं कि शबनम के कतरे फूलों को निखारा करते हैं। अस्सलाम वालेकुम।
1: जी वालेकुम अस्सलाम।
0: कौन है, कहाँ से?
1: बेटा ठीक है?
0: बहुत अच्छा हूँ जी। कौन है, कहाँ से?
1: जी मैं जवाब से नसीम बात कर रही हूँ।
0: ठीक है
1: जी, अल्लाह का शुक्र है। अच्छा मैं अच्छा। तो कोई शेर सुना दो, एक दो
0: सुना
1: तो छोटे
0: सुना दे।
1: फूलों के चमन में तो फेरा तो किया, मेरा ख्याल रखना या कांटे भी बहुत है।
0: ठीक है
1: दूसरा मैं सुनाती हूँ।
0: दूसरा भी है?
1: हाँ जी
0: सुनाए।
1: मरने का है, जिंदा है कितने लोग मोहब्बत किए बगैर चाहिए वाला, जिंदा रहे तो क्या है मर जाएं हम तो क्या, जिंदा है कितने लोग मोहब्बत किए बगैर।
0: अच्छा ठीक है, दुनिया से खामोशी से गुजर जाए हम तो क्या अगर कुछ और लगा दिया। चले सलामत रहे, आबाद रहे, खुश रहे। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम
2: जी। सलाम बात कर रही
0: हूँ। ठीक है, कैसे हैं आप? ठीक है
2: ठीक
0: है जी, फरमाइए
2: जी। मैं मुबारक सिद्दीकी की।
0: आपने
2: जी जी
0: आपने दोबारा कॉल किया?
2: नहीं मैंने फर्स्ट टाइम अभी पहले कॉल किया, दोबारा नहीं।
0: अच्छा बताइए सुनाइए।
2: क्यों पहले भी कोई आया?
0: नहीं, वो मुबारक सिद्दीकी की नज़्म का जिक्र किया था, वो मैं सुना चुका था, मैंने कहा शायद वही दोबारा है। जी फरमाइए, आप सुनाना चाहती हैं सुनाए।
2: अच्छा अब मुझे नहीं पता क्योंकि मैंने भी लेट शो वो किया ना।
0: अच्छा अच्छा ठीक ठीक ठीक ठीक।
2: चले मैं सुनाती हूँ। खिजा की रुत में गुलाब ले जा, बना के रखना कमाल ये है, हवा की जात पे दिया जलाना, जला के रखना कमाल ये है, जरा सी लर्जिश पे तोड़ देते हैं सब ताल्लुक जमाने वाले, तो ऐसे बैसों से भी तल्लक बना के रखना कमाल ये है, किसी को देना ये मशवरा के वो दुख बिछड़ने का भूल जाए, और ऐसे लम्हे में अपने आंसू छुपा के रखना कमाल ये है, ख्याल अपना मिजाज अपना पसंद अपनी कमाल क्या है, वो जो यार चाहे वो हाल अपना बना के रखना कमाल ये है, किसी की राह से खुदा की खातिर उठा के कांटे हटा के पत्थर, फिर उसके आगे निगाह अपनी झुका के रखना कमाल ये है, वो जिसको देखे तो दुख का लश्कर बिलड़ खड़ाए शिकस्त खाए, लबों पे अपने वो मुस्कुराहट सजा के रखना कमाल ये है। शुक्रिया।
0: आखिरी भी पढ़, हजार ताकत हो सो दलीलें हो फिर भी लहजे में आजजी से अदब की लज्जत दुआ की खुशबू बसा के रखना कमाल ये है।
2: मेरे पास इतना ही था, मैंने
0: चले सलामत रहे।
2: बहुत शुक्रिया। ये तो नहीं पढ़ी आपने?
0: मैंने पढ़ी है बहुत दफा, ये आज नहीं पढ़ी।
2: आज नहीं पढ़ी?
0: हाँ
2: चले
0: शुक्रिया। सलामत रहिए, आबाद रहिए, बहुत शुक्रिया।
2: अल्लाह हाफिज।
0: السلام علیکم.
3: جی السلام علیکم ورحمۃ اللہ.
0: وعلیکم السلام.
3: جی مسعود شاکر عرض کر رہا ہوں لاہور سے.
0: کیسے ہیں آپ؟ ٹھیک ہیں حضور؟
3: جی الحمد للہ اللہ کا شکر. آپ سنائیں خیریت سے ہیں؟
0: بہت اچھا جی بہت اچھا.
3: جی حضور میں ایک شاعری عرض کرنا چاہتا ہوں. سرائیکی زبان میں ہے میں سمجھتا ہوں. لیکن
0: نہیں کوئی مسئلہ نہیں ہے لیکن تھوڑا سا یا تو فون کو قریب کیجیے یا اونچا بولیے. آپ کی آواز بہت آہستہ.
3: اچھا جی جی ابھی آواز صحیح آ رہی ہے؟
0: ہاں آپ بالکل ٹھیک ہے. آپ سنائیے سنائیے.
3: مٹ ہستی تو گئی نسل یزیدی اعلی زندگی پیر حسین دیے. آئی نار یزید دے حصے شاکر جنت جاگیر حسین دیے. دتا ویر دا صدقہ اون محمد او پاک ہمشیر حسین دیے. بنج چھان کائنات دکھا کہندی جیڑی اج توقیر حسین دیے.
0: بہت اچھا بہت اچھا جی بہت اچھا بہت اچھا بہت اچھا. سلامت رہے. اور کچھ کہنا چاہیں گے؟ اچھا ٹھیک ہے. ایک اور کال بس. السلام علیکم.
4: ہلو.
0: السلام علیکم.
4: السلام علیکم سر.
0: وعلیکم السلام.
4: عبد بھائی ساجد آر عرض کروں لاہور سے.
0: ٹھیک ہے. کیسے ہیں آپ؟ ٹھیک ہیں
4: اللہ کا کرم. یار پہلے جو آپ نے سانگ پلے کیا نا ساری رات گزاری میں رو رو کے.
0: جی جی
4: لگ رہا تھا کہ بس یار آپ کو ایسے آپ سانگ پلے کرتے ہیں جو
0: یہ باقی بولتے نہیں ہیں باقیوں کو بھی یہی لگتا ہے. یہ باقی جو آتے ہیں یہ بولتے نہیں ہیں.
4: تو جتنے حضرات اشعار پڑھنے والے جتنے بھی ابھی سن رہے ہیں سب کا میں شکریہ ادا کرتا ہوں. یہ میری یہ زندگی کا سہارا ہے. اگر یہ لوگ نہ ہوتے میں ایسے سننے لگا ہوں. کافی عرصے سن رہا ہوں 1995 سے آج تک سن رہا ہوں.
0: ٹھیک ہے.
4: ان کے ساتھ ساتھ میں رہا اور مجھے لگتا ہے کہ یہ میری زندگی ہے. گاڈ کو جو کر رہے میں ان کا بھی شکریہ ادا کرتا ہوں. تہ دل سے شکریہ ادا کرتا ہوں. تو یہی سلسلہ چل رہا ہے. یقین مانے شاید میں مر چکا ہوتا یہ لوگ نہ ہوتے تھا. زندگی کے بارے کسی کی زندگی کے بارے میں کچھ پتہ نہیں ہوتا.
0: ایسے ہی اللہ پاک آپ کو سلامت رکھے جی.
4: یہ والی بات ہوتی ہے کہ یہ لوگ ہمارا سہارا ہیں اور ہم ایک دوسرے کا سہارا ہے. دیکھیں زندگی ہے زندگی تیزی سے چل رہی ہے. پتہ نہیں ہوتا کہ کیا چل رہا ہوتا زندگی میں کیا نہیں چل رہا. تو میرا ایک سلسلہ ہے اطہر بھائی میں اللہ تعالیٰ کے ناموں کا وظیفہ کرتا ہوں.
0: اچھی بات ہے.
4: جن کے مثلا میں ملنا چاہتا ہوں وہ مجھے خواب میں مل جاتے. وسیم بھائی یار جی ہیں مجھے خواب میں ملے. انیلا بیٹی ہے مجھے خواب میں مل چکی ہیں. آپ کی بھی دل میں تمنا ہے اور جتنا پیار کرتا ہوں ایک ایک مجھے خواب میں مل جائے میرے لیے.
0: میں جب ملوں گا آپ نے مجھے آ کے بتانا میں کیسا لگ رہا تھا. ٹھیک ہے.
4: میں ضرور بتاؤں گا ضرور بتاؤں گا انشاءاللہ. تو میرا پیار محبت ہے سبھی کے ساتھ. ایسی بات نہیں ہے.
0: سلامت رہے.
4: کسی کے میرے الفاظ سے کسی کو نزاز کی یا کچھ وہ نزاز ہے میرے سے میں ہاتھ جوڑ کے معافی مانگتا
0: ہوں. نہ معاف کر دیا سب نے معاف کر دیا. سلامت رہے آباد رہے خوش رہے.